0: چاوماری ده براگونو سابتارون.
1: आपण मैंने गोटे हिंदी सिनेमा गीत कार्यक्रम थे सुनोछन सिनेमा चलते चलते रखेटा गीत याद सुनमा सुखविंदर सिंह आउ साथी गई थी ई गीतटा गीत लिखिछन बाबू मान संगीत सजेछन आदेश श्रीवास्तव।

यादे सुनमा सिनेमा संघर्ष र गीत गाइछन् सोनू निगम, गीत लेखिछन् समीर, संगीत सजाइछन् जतिन ललित।